0: भीष्मार यथा अगंत्य तोले ज्यों बुलावहो त्यों नानक दास बोले। जी जंत के ठाकुरा आपे वर्तनहार नानक एको पसरिया दूजा कै दृष्टार नानक एको पसरिया दूजा कै दृष्टार। परम सम्मान योग साहिबे कमाल बारगाह इनायत के मालिक कलयुगी जीवों के उद्धार करता साहिबे सहाबा ज्योत रूप हराप मेहमान दे मालक धन धन गुरु पिता श्री गुरुदेव गुरु रामदास पातशाह जी दे बरकतमई कदमां च विराजमान गुरु प्यारी साध संगत गुरुदेव जी की महान इनायत का सदका साडे सारयां दे सिर ते बख्शिशमई रखे हथ का सदका जीवन का अज का दिन भी प्राप्त होया और इस नवे दिन की जो नवे जन्म समान है शुरुआत करन दा बल भी साहिब जी ने अपने चरण कमलों प्रदान किया है। सतगुरु पातशाह जी के महान बरकतमई अस्थान श्री हरिमंदर साहिब जी की हाजरी भरदिया साहिब जी के दर तो आए मुबारक हुक्मनामे सदाए बारगाह की विचार राही मन गुरु चरणां नाल जुड़ सके। पेशतर बहुत ही अदल सहित दोवां हत्थां नूं हिरदे दे सामने जोड़दिआं नेत्र बंद करके ऐसा महसूस करिए कि साडा शीश गुरु रामदास पातशाह जी दे कदमां ते टिकिआ है ते साहिब जी ने मेहर भरिया हथ साडे सिर ते रखिआ होया। गुरुदेव जी दे शब्द रूपी कदमां नूं गलवकड़ी करदिआं चरण चुमदिआं होया गुरु की मुबारक फतेह राही सांझ बनाइए। वाहिगुरु जी का खालसा
1: वाहिगुरु जी की फतेह।
0: सतगुरु पातशाह गुरु नानक देव महाराज जी की मुबारक रचना तो प्राप्त हुए ये बोल जो सूही राग विच दर्ज ने और जिन्हां दा साहिब जी ने सिरलेख रखिया है कुचत जी विद्वान सज्जन या सिलसिलेवार गुरु ग्रंथ साहिब जी का पाठ करन वाले सज्जन इस गल नूं जानदे ने श्री गुरु ग्रंथ साहिब महाराज जी दे मुबारक अंग 762 अते 63 ते ये तीन महान बचन दर्ज ने जिन्हां विच दो बचन गुरु नानक देव साहिब जी दे एक बचन गुरु अर्जन देव साहिब जी दा है। ये तीन शब्द एक लड़ी विच ने एक दा नाम है सिरलेख है कुचज्जी दूजे दा सिरलेख है सुचज्जी। सुचज्जी प्रारंभ होंदा है जान तू ता मैं सब को तू साहेब मेरी रास दियो तुद अंतर हो सुख वसा तू अंतर साबास दियो। श्री गुरु अर्जन देव साहेब जी का مبارک بجن ہے اس لڑی وچ جس دا سرلیخ ہے گنونتی، اور میرے صاحب جی اس نو پرارمب کردے نے جو دیس ہے گر سکھڑا اس نم نم لاگاں پائے دیو، اکھاں برتھا جی اکی گر سجن دے ملائے دیو۔ یہ مہان تین بچن ایک لڑی وچ میرے صاحب نے رکھے نے، اور تینے ہی بچن سوہی راگ وچ نے، دو بچن گرو نانک دیو صاحب جی دے، ایک بچن شری گرو ارجن دیو صاحب جی دا۔ اج جو پاون حکمنامے وچ کرتا پرخ دی بارگاہ دے بول پراپت ہوئے نے، یہ مہا بول دا سرلیخ صاحب جی نے رکھیا ہے کچجی۔ اس پاون بول وچ اس ہردے دی ویاکھیا کردے نے جس دا ہردہ اوگنا نال پریا ہویا ہے اور گن ہردے وچ نواس نہیں رکھ دے۔ اوگنا دا مطلب ہے کرتا پرخ نالوں دور ہونا، اور گنا دا مطلب ہے نیڑے ہو جانا۔ انج میں گزارش کرنا چاہتا ہاں بڑی اکاگرتا نال سرون کرنا، باہر دے مارگ وچ چلدیاں ہویاں پتہ چل جاندا بھائی فلانا شہر فلانے شہر تو کتنے میل دور ہے۔ میلوں دی دوری منک نو بودھ وچ آ گئی ہے، اور منک ناپ لیندا ہے اتنے کلومیٹر دور ہے، اتنے میل دور ہے، اتنیا فرلانگا دور ہے، پر ربی مارگ وچ مائل سٹون نہیں ہے، پتہ نہیں چلتا کوئی ہردہ کتنا دور ہے کتنا نیڑے ہے۔ شاید یہی کارن ہے کبیر جیسا ہردہ ان بولوں نو کہندا ہے، اجو سو ناؤ سمندر میں کیا جانو کیا ہوئے، حالے تے جیون دی بیڑی گہرے ساگر دے وچکار ہے، پتہ نہیں کنارے لگے گی کہ نہیں لگے، اجو سو ناؤ سمندر میں کیا جانو کیا ہوئے۔ پاویں اس ادھیاتمک دوری نو ناپن دا ساڈے کول پیمانہ تے کوئی نہیں ہے، پر پھر بھی ایک پیمانہ ایک ماپ یمتر دکھائی پیندا ہے، وہ منک سوئم دیکھ سکتا اپنے آپ نو، اسی آپ ناپ سکتے ہاں میں کرتا پرخ نالوں کتنا دور ہاں تے کتنا نیڑے۔ بڑے سونے اسلام جگت دے مہان رکن جناب شیخ سادی صاحب نے دو بول آکھے تھے، وہ کہندے نے تو خود با منصف شدھ پرخا اپنا فیصلہ آپ کریا، ایسا نہ ہوئے سنسار دے لوگ تینوں بڑا گرمکھ آکھن لگ پین، بڑا مہاتما آکھن لگ پین، بڑا فقیر سائیں آکھن لگ پین، تے تو ہومیں وچ آ جائیں کہ میں بڑا نیڑے ہے گا، کیونکہ دنیا مینو مہان پرخ کہندی ہے، مہاتما کہندی ہے، فقیر سائیں کہندی ہے، بابے فرید نے اپنے ہردے